0: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राबता करें,
1: आज ही राबता करें
0: हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa।
2: FM 107 टाइम चेक।
3: राइट, वेलकम बैक। 8:02 और हमारे साथ हमारे कॉलर हैं। हेलो, अस्सलाम वालेकुम।
4: जी वालेकुम सलाम। जी तो मैं ये बात करना चाह रहा था।
3: हाँ, अच्छा नहीं, वो जो आप बात कह रहे थे पहले मैं वो बात कर देती हूँ। इन केस अब मुझे पता चले कि 5 मिनट बाद या आधे घंटे के बाद कहीं पे बॉम्ब ब्लास्ट होने वाला है, ठीक है, तो मैं वहाँ पे जाके अपनी रोकने की कोशिश पूरी पूरी करूंगी, क्योंकि ये मेरे ऊपर मतलब एक तरह से वाजिब है, फर्ज है कि मुझे अपनी एफर्ट करनी है। अब वो लिख दिया गया है, ये मुझे नहीं पता कि ये लिख दिया गया है ना, और हो सकता है मैं ये सोच के कि ये मैं चीज चेंज नहीं कर सकती, भाई ये तो तकदीर में लिख दिया गया, लेकिन वो होनी मेरी एफर्ट के बाद हो कि अगर मैं वहां पे जाके वो रोक देती हूँ तो अल्लाह ने यही लिखा होगा कि भाई ये होने वाला होगा और महवेश जाके वहां पे उसको रोक देगी, और मैं अपनी एफर्ट इसलिए नहीं करती क्योंकि तो तकदीर में लिखा हुआ है, तो फिर मैं ही क्या करूं। तो हाल तो हमारे हाथ में, हाल हम बदल सकते हैं, हाल के बारे में हमें ये सोचना ही नहीं चाहिए। और तकदीर वही है ना, कि तकदीर का जो कॉन्सेप्ट है वो ये है कि अल्लाह ने सब कुछ लिखा हुआ है अपने इल्म के मुताबिक जो हम करने वाले हैं, तो इसलिए वो नहीं लिखा हुआ कि हम जो लिख दिया गया वो बदला ही नहीं जा सकता, हमें एफर्ट अपनी जारी रखनी है।
4: जी मैंने जो ये कॉन्सेप्ट के हवाले से बात की, माजी तो हाल तो हमारे हाथ में है डेफिनेटली, उनको तो हमने ठीक करना ही करना है, लेकिन अगर मैं बैठा हूँ, फॉर एग्जाम्पल मैं बैठा हूँ 2026 में, ठीक है, मैं 50 साल आगे जाऊँ 2076 में क्या होगा, तो 2076 की वाकयात को मैं ठीक नहीं कर सकता अभी इस वक्त फिजिकली, वो मेरे हाथ में नहीं है, ठीक है, मेरे हाथ में 2026 है, जब तक मैं हयात हूँ, जब तक 2030, 35, 40 तक जब तक मैं हयात हूँ, मैं अपनी जिंदगी में कोशिश करूंगा 2076 में क्या होगा, क्या होगा, मैं अगर मर भी गया हूँ, ठीक है, अगर मर भी गया हूँ तो मैं वो ठीक नहीं कर सकता फिजिकली जाके, या मतलब आप कह लें कि 1000 साल कर लें, 2026 है, 3026 कर लें, तो 3026 में वो मुमकिन नहीं है कि मैं उस वक्त अच्छा, जाके वो हालत थी।
3: मेरा ये मानना है कि फ्यूचर आने वाली चीज है ना, तो हमारा जो हाल है अगर हम उसको ठीक कर लें तो फ्यूचर भी ठीक हो जाएगा, मतलब
4: एग्जैक्टली
3: हाँ, exactly, तो अगर हम उसको कैसे कि हम अपने बच्चों के थ्रू, अपने जैसे हम शोज करते हैं लोगों की, अगर सोच बदलने में हम कामयाब हो जाते हैं। अभी जैसे मैंने कहारमा की खबर सुनाई कि वाटर कंजर्वेशन के ऊपर काम किया जा रहा है, अगर हम पानी बचाना शुरू कर लें और आज से 100 साल के बाद ये बात हो कि भाई पानी दुनिया से ख़त्म हो जाएगा, लेकिन आज हम एफर्ट करना शुरू कर दें पानी को बचाने की, तो 100 साल के बाद क्या होगा, पानी बच जाएगा, तो आज हम वो एफर्ट कर सकते हैं।
4: यही चीज़ मैंने बल्कि जो अपने वो किया, मैंने अपने दूसरे मोबाइल में मैंने अपने उसमें लिखा भी यही चीज़ कि मैं मतलब अपनी जिंदगी पे, मुझे अपनी जिंदगी के माजी मुस्तकबिल में जाना है, माजी और मुस्तकबिल में जाना है, क्योंकि माजी में जो कुछ गलतियां मैंने की उसको ठीक कर सकूं, ठीक है, जहां भी गुनाह किए, अपने अल्लाह और उसके रसूल को नाराज किया, काश मैं वो चीज ठीक कर सकूं, और अपने मुस्तकबिल में इसलिए कि जहां मुझसे कोई गलती होगी, जहां भी मुझसे वो काम हो जो अल्लाह को नाराज करने वाला हो, उससे रुक जाऊं, लेकिन यकीन काम मुमकिन नहीं। अगर हम सब ने इन दोनों वक्तों को ठीक करना है तो फिर हमें हाल ही में रहकर ये दोनों काम करने हैं, हाल में रहकर सिर्फ एक बार कहें कि अल्लाह मेरी तौबा, तो आपका माजी आपके ख्याल से भी ज्यादा खूबसूरत होगा, और अगर मुस्तकबिल को ठीक करना है तो उसके लिए भी हाल ही में रहकर अपने आप को अल्लाह के सुपुर्द कर दें, बस फिर आपका माजी भी खूबसूरत और आपका मुस्तकबिल भी ताबनाक। ये मैंने अभी लिखा थोड़ी देर पहले।
3: अच्छा,
4: तो यही बात जो आपने की, यही बात मैंने अभी लिखी भी कि हम हाल ही में रह के मुस्तकबिल को भी ठीक कर सकते हैं।
3: बात है, लेकिन भाई बहन का दिमाग मिलने लगा है बिल्कुल।
4: जज़ाकअल्लाह, मेरी कॉल लंबी हो गई, और मैं सबसे रिक्वेस्ट भी करूंगा, सबसे एक रिक्वेस्ट भी करूंगा कि प्लीज हमारे सवाबी के एक प्रोफेसर साहब हैं डॉक्टर सुफियान, उनको सुने, बहुत कमाल की बातें करते हैं, आपको कुरान का कॉन्सेप्ट समझ आएगा, आपको अहादीस का, और आपको साइंस का, टाइम ट्रेवलिंग का, انبیاء کا قرآن ہمیں کیا کہتا ہے یہ سارا چیز آپ کو سمجھ آ جائے گی. ڈاکٹر سفیان نام ہے ان کا, آپ سرچ کریں گے تو آسانی سے آ جائے گا. تو
3: اس کی اچھی بات یہ ہے کہ ٹائم ٹریولنگ بھی نہیں کرنا پڑے گی, آپ بھی سن سکتے ہیں. صحیح ہے, چلیے جی, تھینک یو جی, بہت بہت شکریہ. رائٹ, تو ہمارے ساتھ تھی عصمت آفریدی اور سب نے اپنا اپنا. اچھا, ہمیں شاعری بھولی نہیں ہوئی والی جو میں نے کہا تھا نا, جو پہلے بھائی احمد سے جو بات کی تھی, احمد تھے نہیں, ان سے پہلے تھے, کوئی تھے جن سے میں نے یہ بات کی تھی کہ میں سناؤں گی, تو وہ میں بالکل سناتی ہوں, میں نے وہ رکھی ہوئی ہے, بھولی نہیں ہوں میں. لیکن آپ کے میسیجز کی طرف پہلے آ جاتے ہیں, پھر اس کے بعد ہم اس کی طرف بھی جائیں گے. شہزادہ سلیم کہتے ہیں, السلام علیکم, ہم ہیں آپ کے ساتھ ایف ایم ایک سے ساتھ, کال پلیز. اچھا چلیں, میں آپ کو کرتی ہوں کال, پہلے تو پھر آپ کا نمبر نکالنا پڑے گا شہزادہ سلیم, پھر اس کے بعد نمبر ملانا پڑے گا اور پھر آپ کی کال لینا پڑے گی. تو پھر آپ ایسے کیجیے گا, ہولڈ پہ رہیے گا, میں میسیجز آپ کے شامل کرتی ہوں جلدی جلدی, اور کال ہم تھوڑی سی جلدی جلدی لیتے ہیں فٹافٹ, زیادہ لمبی بات نہیں کرتے کیونکہ کافی لوگ مجھے پتا ہے کہ کرنا چاہ رہے ہوں گے بات, تو جلدی سے کیجیے گا. اچھا جی, السلام علیکم آرج مہاوش, اور ٹائم ٹریول کے ٹاپک پر آپ کا شو سن کر مزہ آ گیا, اور اگر ٹائم مشین ہوتی تو میں ڈائریکٹ آج کے شو میں کے اینڈ میں چلا جاتا. یعنی سننے کی اپنی, آپ نے میرا سلام کب لیا؟ اچھا, یہ سننے کے لیے کہ آپ نے میرا سلام کب لیا, اور پلیز میرا سلام لائیو شو پہ شامل کیجیے گا, اور اس ٹاپک پہ کوئی اچھا سا گانا پلے کرتے ہیں. گانا تو میرے ذہن میں نہیں ہے, آپ کے ذہن میں ہے کوئی اچھا سا گانا تو مجھے بتائیں. احمد مصطفیٰ خان, یہ سننے کے لیے یہ شو کے آخر میں جانا چاہ رہے ہیں, مطلب دوسرے لفظوں میں یہ کہہ رہے ہیں کہ آپ کا شو جلدی ختم ہو جائے, یہ سوچ رہا ہوں. اچھا جی, السلام علیکم ورحمۃ اللہ وبرکاتہ, اور یہ کون کہہ رہا ہے؟ یہ کہہ رہے ہیں مظہر خان. اچھا, مظہر نے شاعری آپ کو بھیجنی ہے. مظہر, میں بالکل آپ کا جو نا ابھی میں کر لیتی ہوں آپ کا میسج پن, اور آپ کو میں بھیج دوں گی, ٹھیک ہے؟ اچھا جی, السلام علیکم, آج کا ٹاپک بہت سپر ہے, اور یہ کہتے ہیں کون؟ یہ کہتے ہیں ہشام. ہشام, بہت بہت شکریہ, تھینک یو. آپ بھی کسی دن کال کریں, آپ کا میں میسج سنتی رہتی ہوں, نام مجھے یہ ویسے ہی بہت اچھا لگتا ہے, تو آپ ضرور کال کیجیے گا. السلام علیکم ورحمۃ اللہ وبرکاتہ, اور سنا ہے بہت لوگوں سے کہ 1960 اور 70 ایک بہت اچھا وقت تھا انڈیا پاکستان کے حساب سے. نوید کہہ رہے ہیں یہ 1960 70, ہاں اچھا ہی ہوگا اس وقت کی, اگر آپ جتنے لوگ دیکھو مطلب جو ذہن میں لے کر آؤ, تو لگتا تو ہے کہ انڈیا پاکستان کا جو ہے نا وہ ایک اچھا ٹائم چل رہا ہوگا. پاکستان کا انڈیا کا شاید اچھا چل رہا ہو, پاکستان کے لوگ بڑے اچھے تھے اس وقت, یہ کہنے والی بات ہے, لیکن تھوڑا سا مطلب کچھ مس ہیپس بھی ہوئے 70 میں 71 میں. تو خیر جی, اور اس کے علاوہ جو ہیں ہمارے ساتھ میسیجز, عصمت آفریدی, اور یہ کہتے ہیں کہ کال کروں آپ ہی ابھی, اچھا یہ پوچھنا چاہ رہے تھے. چلیں جی, گڈ. اور جسوندر سنگھ کہتے ہیں گڈ مارننگ میڈم جی, ویری گڈ پروگرام. جسوندر سنگھ کالا, دل سے دیسی. اوکے جسوندر سنگھ کالا, بہت بہت شکریہ. اور اس کے ساتھ ہی جی ہیں ہمارے ساتھ, السلام علیکم, اور کہتے ہیں یہ جو انہوں نے لکھا ہے نا مجھے بالکل بھی سمجھ میں نہیں آ رہا, خیر میں دیکھ لیتی ہوں ان کا نام کیا ہے, نام بتا دیتی. نور محمد منصور, نور محمد بہت بہت شکریہ, اور سلام ماہی میم, ویری نائس یور ٹاپک. میم مجھے ٹائم ٹریولنگ کا موقع ملے نا تو میں بچپن میں جانا چاہوں گا. میم پلیز یہ والا سانگ, شب کا کوئی بھی سانگ اچھا, میں کوشش کرتی ہوں سرجیت. اور اس کے ساتھ ہی ایاز بلوچ ہیں, کہتے ہیں السلام علیکم سسٹر, ہیپی ویکینڈ سسٹر, اور پرانا کار میں ابھی نیو نمبر پلیٹ لگا سکتے ہیں؟ یہ مجھے پوچھ رہے ہیں یا مجھے بتا رہے ہیں کہ پرانی کار میں لگا سکتے ہیں؟ پتہ نہیں. خیر جی, اور اس کے ساتھ امجد اقبال ہیں, السلام علیکم. السلام علیکم قطر, ہیپی ویکینڈ. السلام علیکم امجد اقبال صاحب, آپ کو بھی ہیپی ویکینڈ, کیسا گزر رہا ہے آپ کا وقت؟ اور اس کے ساتھ ہمارے ساتھ کالر ہیں, جلدی سے بات کرتے ہیں پھر بریک پہ چلیں گے, مجھے آپ کو وہ شاعری بھی سنانی ہے, یاد رکھنی ہے. جی السلام علیکم.
1: وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ. معذرت, میں نکلا تھا الخور کے لیے, لانگ ڈسٹینس تھا نا, ہاں تو میں میسج ڈال دیا تھا, تو بس جسٹ ہی تھا. تو ماشاء اللہ ٹاپک بہت زبردست ہے, اپنا پیچھے اپنا مطلب اس میں جانے کے لیے نا, اپنا
3: کہاں جانا چاہیں گے یہ بتائیں.
1: نا تو ابھی جتنے بھی میں نے سب کے کالر سنا, سب نے ماشاء اللہ اچھا اچھا یہ کیا. وہ تو ایک اموشنلی ہم جس کی امت میں ہے, وہ تو ہر ایک مومن,
3: ہر ایک بندے کا ہے, وہ تو ہر کوئی جاننا چاہے گا
1: کہ کبھی نہ مطلب ہم ہمارے نبی کے دیدار ہو گئے, یہ تو بہت مطلب خوش نصیبی والی بات ہے. لیکن اگر ہم کو اللہ اس دور میں پیدا کرتا کیوں نہیں کرتا, کیونکہ اللہ تو ہر چیز پہ قادر ہے, کائنات کا پورا مالک ہے, ہم کو یہاں ابھی کیوں پیدا کیا اس نے؟ یہ امت ایسی ہے جو سن کے ایمان لے کر آئی ہے.
3: وہ تو ہے, اب یہ بتائیں ملنا کس سے چاہیں گے شہزادہ سلیم, کیونکہ میں چاہ رہی ہوں جلدی سے بات کریں پھر آگے بڑھیں.
1: तो बस यही है कि मैं ना 10 से 15 में जाऊंगा, क्योंकि
3: कहाँ जाएंगे?
1: 10 से 15, 10 से 15 साल जब मेरी एज थी ना, उसमें मैं
3: जाऊंगा। अच्छा, सही।
1: हाँ, क्योंकि मैं, हाँ, अम्मी डांटती थी, खाने की फिक्र नहीं होती थी, कोई रिस्पॉन्सिबिलिटी नहीं थी, और कभी स्कूल का खड़ा कर देते थे और फिर अम्मी पीछे लगती थी और इस तरह के ना, फिर पकड़ के नहला देती थी, नहाते भी नहीं थे जल्दी से, चलो नहाते का ये विषय, उन्होंने अपने हाथों से अपने बटने ना खोल कर ना यहाँ शटे फेंकती थी और जल्दी जल्दी भड़ा ठंडा ठंडा पानी डालकर ना इस तरह के ना, तो वो एक मतलब उस दौर में वो एक बहुत बेहतरीन दौर था। अभी भी हम जब एक रिस्पॉन्सिबल बन चुके हैं, मैच्योर हो चुके हैं, शादी हो चुकी है, तो वो सारी चीजें ना अब याद आती है, अब उसकी कदर मालूम होती है कि वाकई में यार वो कितने मतलब हसीन डांटते हो, वो कितना अच्छा टाइम था, वो बहुत बेहतर था। और ये आपका है कि हमें तो यहाँ पे आज के इसमें तो ऐसा ये जंगे देखने मिल रही हैं, तो उस टाइम पे तो ऐसा कुछ नहीं था, तो वो टाइम जो बहुत बेहतरीन था, 10-15 ईयर्स जब मेरी एज थी, तो वो बड़े अच्छे
3: मतलब, यानी अपने लड़कपन में जाना चाहेंगे आप।
1: हाँ जी
3: गुड, जबरदस्त जबरदस्त। सलीम, थैंक यू सो मच आपकी कॉल के लिए, थैंक यू लाफेज रही जी। तो हमारे साथ शहजादा सलीम थे और इसके साथ ही हम जो है ना जल्दी से कुछ न्यूज़ अपडेट्स शामिल कर लें, वापस आऊँगी मैं, वो शायरी भी आपको सुनाऊँगी और